0: वर्षौंदेखि देखिएको अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल गुणस्तर चिन्ह 191 बाट सम्मानित वज्रम स्टीलको टीएमटी थर्ड आइभन एंगल र च्यानलहरू प्रयोग गरी शताब्दीसम्म ढुक्क हुनुहोस्। वज्रम स्टील, शक्तिको नयाँ अवतार।
1: पाइल्स, फिस्टुला तथा फिसरको उपचार गर्न अब टाढा गइराख्नै पर्दैन। इलाम जिल्लामा नै वरिष्ठ सर्जन डाक्टरद्वारा बिना अपरेशन धमाधम सफल उपचार भइरहेको छ। यदि तपाईँलाई मलद्वार चिलाउने, पोल्ने, दुख्ने, मलद्वारमा मासु पलाएको, मलद्वारबाट रगत तथा पी पाउने, साथै मलद्वार बाहिर निस्केको आदि जस्ता लक्षणहरू देखिएको छ भने एक पटक अवश्य जाँच गराउनुहोला।
2: यस पटक असार 7 गते आइतबार आउँदै हुनुहुन्छ।
1: यस्ता रोगहरू सुन्दा सामान्य जस्तो लागे पनि पछि यसले ठूलो जटिल समस्या निम्त्याउन सक्छ। बेलैमा उपचार गरे ठूलो समस्या र धेरै धनराशि खर्च हुनबाट पनि बच्न सकिन्छ। आधुनिक प्रविधिबाट उपचार गरिने भएकोले दुखाइ कम हुने, अस्पताल भर्ना भएर बस्नु नपर्ने तथा उपचार भइरहँदा पनि घरका सामान्य कामहरू गर्न सकिनेछ। इलाम सम्पर्क राजु श्रेष्ठ, माई मेडिकल हल, इलाम बजार, 0727523165, 98446150, 98049326200।
3: नमस्कार, म हुँ सुगरीका केसी। अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाल बाढी FM 94.9 MHz, मेरो मनको रेडियो।

मंगल गान बसात बनेहरूलाई कार्यक्रममा स्वागत छ आदरणीय श्रोता। विशेष गरेर आजको दिन शनिबारको दिन भगवती देवीको आराधना गरिरहेका छौं, साथमा सन्निधिको हामी पुकार गर्दछौं। हामीले यहाँहरूलाई दैनिक रूपमा विशेष गरेर पुरूषोत्तम महात्म्य कथा श्रवण गराउँदै आइरहेका थियौं। वस्तुत के दुई तीन दिन मात्रै बाँकी रहेको हुँदा हामीले यहाँहरूलाई सार संक्षिप्तमा भए पनि पुरूषोत्तम कथाको साथको सार के छ भन्ने कुरा पनि श्रवण गराउने जबरको गरेका छौँ। चन्द्रबेन, हिजोको दिनसम्म आइपुग्दाखेरि आशौचका बारेमा अथवा भनौँ शौचादिका कर्महरूको नियमहरूमा, यस्तै गरेर चन्दन कसरी लगाउने, टिका कसरी लगाउने, चन्दनको महत्व के छ आदि आदिका कुराहरू हामीले शौच जाँदाखेरि अथवा भनौँ मलमूत्र त्याग गर्दाखेरि त्यस पछाडिका नियमहरू के छन् सबै हामीले हिजो श्रवण गरेका थियौँ। यहाँ आएर फेरि अगाडि बताउँदै हुनुहुन्छ भगवान्ले नारायणलाई, गोपी चन्दनको माटोले दुवै पाखुरामा छातीमा शङ्कर चक्र गदा धारण गर्नुपर्छ भन्ने पनि हिजो हामीले कथा श्रवण गरेका थियौँ। यहाँ पुरूषोत्तमको अब महापूजा कसरी गरिन्छ, नियमहरू के छन् भन्नेसम्म हिजो हामीले श्रवण गरेका थियौँ। यसरी नारदजीले प्रश्न गर्दा भगवान् बताउँदै हुनुहुन्छ के गर्नुपर्दछ भने, सबभन्दा पहिले मनुष्यको शरीर नारायणका आयुध भनेको शङ्ख चक्र गदा पद्मले हमेसै विहित चिहित रहन्छ, करोडौं पापले युक्त भएको भए पनि यसलाई चाहिँ यमराजले केही गर्न सक्दैन अरे, त्यसैले शङ्ख चक्र गदा पद्म लगाउनु चाहिँ विशेष महत्व छ। त्यसपछि प्राणायाम गरेर सन्ध्या वन्दन जप गर्नुपर्दछ, प्रातःकालको सन्ध्या मन्त्र विधिपूर्वक तारा रहँदै गर्नुपर्ने हुन्छ जबसम्म भनौँ यो चाहिँ विधान रहेको छ। यहाँ के बताइयो त भन्दा गायत्रीमभ्यस्यत तावत यावत दित्य दर्शनम यावत आदित्य दर्शनमा सावित्रैर नगर मन्त्रैरुपास्थाय कृताञ्जलिः। के बताइयो त भन्दा जबसम्म सूर्य देखिँदैनन् अथवा सूर्य उदाउँदैनन् तबसम्म गायत्री मन्त्र जप गरिरहनुपर्छ, रहनुपर्छ दिनसम्म। त्यस पछाडि आचमन गरेर हात जोडी पवित्र स्तो वैष्णव्य हो आदि मन्त्रले चाहिँ सूर्य उपस्थानका मन्त्रहरू, सूर्यको उपासना गर्ने मन्त्रहरू भई पवित्र धारण गरेपछि यी मन्त्रहरू जप्नु गर्नुपर्दछ। त्यस्तै गरेर सवित्र स्तो हो वैष्णव्य हो भन्ने जुन मन्त्र रहेको छ त्यो मन्त्र पनि जप गर्नुपर्ने हुन्छ। अनि जब सन्ध्याको समय हुन्छ त्यो चाहिँ पहिले नै घाम भएपछि सूर्य नअस्ताएसम्म बिहानको जस्तै गरी भनौँ प्रभाव विमुक्त भए नभए पश्चिम फर्केर जप्नु पर्दछ। उपस्थान गर्दा चाहिँ सोझो भएर उभिएर भुइँमा टेकी घुँडा नखुम्च्याई आफ्ना दुवै घुँडालाई टाउकाले ढोग्नु पर्दछ। अनि उभिएर हात जोडी यशस्व स्मृता चनौमुक्ता तपोयोग्य आदिसु नुनम समृद्धम समृद्धम यति शब्दबन्ध तम चुतम भनेर यो मन्त्र पढ्नु पर्दछ। अनि यसरी जाप गर्नेरहेको छ विधानको समय, बेलुकाको समयमा यो ब्राह्मण क्षेत्रीय वैश्य जसले पनि विधिपूर्वक श्रद्धाका साथ सन्ध्या जप गर्नुपर्दछ। यसलाई तिनै लोकमा नपाइने कुरा केही पनि छैन, त्यस कारणले यी विधि विधानहरू भई। अनि यस्तै गरेर के गर्ने त भन्दा दिनको पहिलो भाग अथवा प्रातःकालदेखि जो गर्नुपर्ने कुरो भनिएको त्यसलाई त्यसै गरी सबै कामहरू दिनै नै गर्नुपर्दछ। हरि भगवान्को पूजा गर्नुपर्दछ, धोई पखालेर भगवान्लाई स्नान गराइसकेपछि लिपिको शुद्ध पवित्र ठाउँमा शान्त पवित्र भएर नियमपूर्वक पूर्व फर्केर बसेर अगाडि गाईको गोबरले नै बाटुलो अथवा चारकोनी मण्डल बनाउनुपर्दछ, भेरी बनाउनुपर्दछ। बनाएर त्यसमाथि चाहिँ व्रत सिद्धिका लागि अथवा पूजा गर्नका लागि भनेर चामलको पिठोले अष्टदल बनाउनु पर्दछ, रेखी लगाउने गर्छौँ हामी जुन सुनको चाँदीको तामाको अथवा माटोको नै भए पनि बलि यो नयाँ नखुम्चिएको नचुइने अत्यन्त कहिले पनि कलश चुइने अथवा खुम्चिने खालको कलश राख्न मिल्दैन, यो शास्त्रको विधान छैन। अनि माझेको शुद्ध कलश अष्टदलले वेदिका माथि थाप्नु पर्दछ, त्यसमा शुद्ध पवित्र तीर्थहरूबाट लिएको कल्याणकारी जलहरू भर्नुपर्दछ गंगा जलले। अनि कलशको मुखमा विष्णु अनि घाँटीमा शिवजी बस्नु भएको छ, त्यसभित्र फेरीमा ब्रह्माजी रहनु भएको छ है, यो बताइएको छ। कलशस्य मुखे विष्णु
कण्ठे रुद्र समस्थित मूलस्थ सिद्धो ब्रह्म मदि मातृगण सिद्ध कुक्षौतु सागरा सप्त सर्वे सर्वती सप्तदीप वसुन्धरा ऋग्वेदो अथर्व यजुर्वेद सामवेद अथर्वण यी सबै यो विधान बताइएको छ। यो यसरी रहेका छन् देवताहरू कलशमा चन्दन अक्षरा फुल दीप दीप नैवेद्यले पूजा गर्नुपर्दछ। यसै गरेर चन्दन अक्षरा फुल कलशको मुखमा दिए राखेर सारा पापहरू दुष्कर्महरू नाश गरिदिने गंगा गोदावरी यस्तै कावेरी आदि गरिएका नदीहरूको गंगा गोदावरी चैव कावेरी च सरस्वती आयन्तु मम शान्त्यार्थम भोलि तक्ष कारकः यो कलशको वन्दना प्रार्थना गर्ने मन्त्र पनि बताइएको छ। यी सबै कर्महरू गर्नुपर्छ। दीप कलश गणेशको पूजा गरिसकेपछि सुनको प्रतिभामा अथवा पहिलो वस्त्र बेकेको तामाको थालीमा कुनै पात्र राखेर पात्रमाथि सुनको राधाले सहित भएको हरिको प्रतिमा राख्नुपर्दछ। त्यहाँ प्रतिमामा सुनले बनाइएको राधा सहितको पुरुषोत्तम भगवान त्यहाँ विराजमान हुनुहुन्छ। अनि भक्तिमा तल्लीन भएर श्रद्धा भक्तिका साथ विधिपूर्वक त्यसै प्रतिमाको पूजा गर्नुपर्छ तीन चन्दन पुष्पले, किनकि पुरुषोत्तम महिनाको देवता स्वयं पुरुषोत्तम भगवानै हुनुहुन्छ। त्यस कारणले यस समयमा गर्दछ। संसार सागरमा चुल्लो मटुकालाई जुन भगवान निश्चय नै उतार्नुहुन्छ, पार लगाउनुहुन्छ, उद्धार गर्नुहुन्छ, यस्ता भगवानलाई मरण धर्मवाला अथवा अवश्य मर्नेवालाको मनुष्य यस लोकमा सेवा पूजा गर्नुपर्दछ भनेर बताइएको छ। फेरि बताउँदै हुनुहुन्छ यहाँ भगवानले नारीलाई जीवनमा एकपल्ट नासिए पनि गाउँ वासस्थान फेरिनु पुनर्गाम पुनर्वृत्तम पुनः पुत्र पुनः गृहम पुनः शुभाशुभम कर्म न शरीरम पुनः पुनः। अनि फेरि के छ, धन फेरि मिल्छ, सन्तान फेरि मिल्छन्, घर फेरि मिल्ला, शुभ अशुभ कर्महरू सबै मिल्छन्, तर न परिरम शरीर न पुनः शरीर छ न शरीरम पुनः पुनः, शरीर फेरि फर्किन आउँदैन। त्यस कारणले के बुझ्नुपर्ने त यस समय हाम्रो शरीरको महत्वलाई बुझ्नुपर्छ। अन्तकालमा अनि भगवान विष्णुको यसरी पूजा गरेपछि धूप दीप नैवेद्य जिन्ने पवित्र इत्यादि चढाउनु पर्दछ। वस्त्र पिताम्बर पहेँलो वस्त्र लगाउनु पर्दछ। भगवान्लाई श्रृङ्गारको सौभाग्य जो सकिन्छ अन्तकालमा सहायताका लागि न त आमा नै हुन्छन्, न त स्त्री नै, न त छोराछोरी, न त कोही नै हुन्छ, कोही पनि हुँदैन नि त बताइएको छ नि त शास्त्रमा। न माता च न सहारियो थिए न कलत सुतादय न पिता सोधरा वित्तम धर्म तिष्ठति केवलम। अन्तिम अवस्था त्यही हुन्छ हाम्रो साथमा, के हुन्छ केवल धर्म मात्रै ठान्छ। त्यस कारणले हामीले भगवान्को आराधना गर्ने वृद्ध अवस्थालाई बुढियाईलाई होइन यी सबै कुराहरूलाई मध्यनजर गर्दै गर्दै रोगले सताउन थाल्छ। हामीले बेलैमा हाम्रो समय हुँदैखेरि उमेर हुँदैखेरि सबै कर्महरू गर्नुपर्दछ, पूजापाठ इत्यादिका कर्महरू। अनि यहाँ के गर्ने त भन्दा बताइएको छ यसरी भगवानको सबै पूजा गरिसकेपछि हातलाई आरती उतार्ने, धुप दीप नैवेद्य चढाउने, भोग लगाउने नैवेद्य, त्यस पछाडि पान भेटी सुपारी जो चढाइन्छ भगवानका निमित्त अर्पण गर्ने, त्यो सबै विधान बताइएको छ पुरुषोत्तम भगवानको। अनि आरती उतार्ने आरती गर्नुपर्दछ है। त्यस पछाडि के गर्ने त भन्दा विशेष गरेर विद्वानजनलाई पनि निमन्त्रणा गर्ने, अनि काँसको थालमा 33 मालपुवा राखेर त्यहाँमाथि पिताम्बरले ढाकिदिएर माथिबाट दियो बालेर दान गरिदिने, पुण्य गरिदिने, यी सबै विधानहरू बताइएको छ। फेरि यहाँ के बताइएको, शास्त्र जाने विद्वान निपुण पूजा गराउन कुशल शुद्ध होइन आचरण पनि शुद्ध हुनु पर्यो, वैष्णव वैष्णव सधैँ साँचो बोल्ने यस्ता ब्राह्मण श्रेष्ठलाई बोलाएर उनीद्वारा पुरुषोत्तमको पूजा गराउनु पर्दछ। अन्तकरण अर्थात हृदयमा रहेको काम क्रोध लोभ मोह मद मात्सर्य जति ठुल्ठुला जति ती अमङ्गल अमङ्गल वस्तुहरू छन् समूह भएको अत्यन्त गहिरो अथाह पार पाइ नसक्नु अति बेगिलो संसारकी समुद्रलाई फटाफट फुटारेर नागी पारिजाका निमित्त भगवानको यसरी आराधना गर्नुपर्ने हुन्छ। आदरण सत्रवीण कार्यक्रमको मध्य भागमा छौँ एउटा भक्तिगान हामी श्रवण गरौँ, तत्पश्चात हामी थप विषयवस्तुमा रहनेछौँ। अहिलेलाई भजन

भक्तिगान पश्चात वन नेपालवाणी एफएमको प्रातकालीन कार्यक्रम प्रभात पुष्पाञ्जलीलाई स्वागत छ। हामी पुरुषोत्तम महात्मको पूजा कथा श्रवण गरिरहेका छौँ। पूजा कसरी गर्ने भन्ने विधान पनि हामीले श्रवण गर्दैछौँ। यहाँ वाल्मीकि पनि भन्दै हुनुहुन्छ, वाल्मीकि पनि उहिले पहिले प्रकाविको अनुरोधतार अथवा भनौँ न आगमत चलाउने काम गरेर त्यसपछि मात्रै सब त्यस प्रतिमालाई प्राण प्रतिष्ठा गर्नुपर्दछ। यदि प्राण प्रतिष्ठा गरेन भने त्यो प्रतिमा धातु नै कहिदिन्छ, प्रतिमा हुँदैन, देवता भइँदैन। त्यस कारणले यी सबै विधानहरू बताइएको छ। प्रतिमाको पूजा आराधना गर्ने होइन, भगवान् विष्णुको राधा सहित भएका भगवान् विष्णुको पूजा हुन्छ पुरुषोत्तम। यी सबै विधान बताइएको छ। अनि अन्त्यमा के गर्ने, दक्षिणा, अन्नदान, सिधादान इत्यादि वस्त्र जो जो सकिन्छ दान पुण्य गर्नुपर्दछ। अनि के बताइयो त भन्दा, यसरी हामीले कर्म गर्दाखेरि हरि भगवान् दृढ रथ राखेर मनोभावनाले जहिले पनि भगवान्मा समर्पित भएर यी कर्महरू गर्नुपर्ने हुन्छ। आज दिन श्रीप्रवीण अवश्य पनि पुरुषोत्तमको यो विधान रहेको छ पूजा आराधनाको। यिनै पावन प्रसङ्गका साथमा आजको कार्यक्रमको बसाइबाट हामीले विनी विदा माग्ने समय भइसकेको छ। यहाँहरूले यति बेरसम्म बसेर कार्यक्रम श्रवण गर्नुभयो, यहाँहरूप्रति विशेष विशेष आभार प्रकट गर्दै प्राविधिक मित्र मनिष अधिकारीका साथमा कार्यक्रम सञ्चालक दुर्गा ढुङ्गेल आजलाई विदा भयौँ। यहाँहरूका माघे पल मंगलमय रूपिनी रेडियो नेपालवाणी एफएम सन्देह रहनुहोला। म सपूर्ण सत्यमय तमसो माघे दीर्घमय मृत्युर्मा अमृतम गमय ओम शान्ति।

0: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरि का 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गते देखि 30 गते सम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: यस यामाहा।

0: Bunnia. Extreme energy drink.
1: खुरद रोग विरुद्ध चौथो चरणको खोप सञ्चालन सम्बन्धी भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामको अत्यन्त जरूरी सूचना। खुरद रोग विश्वको सबैभन्दा सानो विषाणु भाइरसबाट खुरफट्टा जनावर जस्तै गाई भैंसी भेडा बाख्रा बंगुर आदिमा देखा पर्ने सरुवा रोग हो। खुरद रोगका लक्षणहरू: रोग लागेको पशुहरूको मुखभित्र सुरुमा पोलेको फोका जस्तो देखा पर्ने र पछि फोकाहरू फुटेर घाउ बन्ने हुनाले राम्रोसँग दाना पानी खान नसक्ने हुन्छन्। मुखबाट रेल चुहिने, अत्याधिक ज्वरो आउने, खुरका काप तथा वरिपरि घाउहरू देखिने, खोच्याउने, गर्भिणी पशुहरू तुइने, दुधालु पशुहरूमा दूध घट्ने तथा भर्खर जन्मेका पाडा बाछाहरूको मृत्यु समेत हुने गर्छ। पशुको रेल संसर्ग लसपस, दूधको भाँडा, कुडो, खुरको घाउ आदिको माध्यमबाट यो रोग सर्दछ। यस रोगको कारणबाट दुनो पशुहरूमा अत्याधिक मात्रामा दूध घट्ने भएकाले किसानलाई ठूलो नोक्सानी पुग्दछ। यस रोगको रोकथाम तथा नियन्त्रणका लागि इलाम जिल्लामा रहेको सबै पालिकाहरूको वाडाहरूमा खुरद रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको हुँदा सबै कृषकहरूलाई आफ्नो पशुहरूमा खोप लगाई खुरद रोग नियन्त्रणमा सहयोग गर्न अनुरोध छ। खोप सञ्चालन मिति 2083 वैशाख 26 गतेदेखि 2083 जेठ 26 गतेसम्म। खोप सञ्चालन निकाय इलाम जिल्लामा स्थानीय तहमा रहेको पशु सेवा शाखाहरू। थप जानकारीका लागि केही बुझ्न परेमा प्राविधिक मणि कुमार राई मोबाइल नम्बर 98511 36122 भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र।

0: भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको चीन पुग्छ कडालीको चुत्रो र गुज्रो शीर्षकको शुभ समाचार।
1: औषधीय गुण मानिने चुत्रो र गुर्जोले बजार पाएपछि अहिले स्थानीयका लागि आमदानीको राम्रो स्रोत बनेको छ। सुर्खेतमै प्रशोधन केन्द्र स्थापना भएपछि वन जंगल र घर वरपर सजिलै पाइने चुत्रो र गुर्जोको संकलन गर्न यति बेला किसानहरूलाई भ्याइ नभ्याइ भएको छ। महत्व नबुझेर खेर गइरहेको चुत्रो र गुर्जो चिनिया कम्पनीले स्थानीयसँग खरिद गर्ने भएपछि किसानका लागि यस्ता वनस्पतिको संकलन मनग्य आमदानीको स्रोत बनेको छ। किसानले बिक्री गरेका यस्ता वनस्पति प्रशोधन गरी धुलो बनाएर औषधिका रूपमा चीन लैजाने गरिएको स्थानीयको भनाइ छ। पूर्वी सुर्खेतको गुरुभाकोट गाउँपालिका वडा नगरपालिका वडा नम्बर 10 खरायो चौरमा सञ्चालनमा आएको चिनिया कम्पनी युव्यान बायोटेक्नोलोजी प्रालीले किसानसँग चुत्रोको डाँठ जरालाई प्रति किलो 55 रूपियाँ र गुर्जोलाई प्रति किलो 25 रूपियाँमा किन्ने गरेको छ। 55 रोपनी जमिन भाडामा लिएर सञ्चालन गरिएको प्रशोधन कम्पनीमा 3 चिनिया र 60 नेपालीले काम गर्दै आइरहेका छन्। कम मेहनत र लगानी नगरी पर्याप्त आमदानी गर्न सकिने भएपछि किसान पनि उत्साहित देखिएका छन्। दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 3 का छत्र थापा यति बेला किसानलाई आआफ्नो बारीको चुत्रो संकलन गर्न भ्याइ नभ्याइ भएको बताउनुहुन्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले स्थानीय स्तरमा आय आर्जनलाई प्रवर्धन गरिरहेको छ। अहिले कर्णालीका 10 वटै जिल्लाबाट चुत्रो र गुर्जो संकलन गरेर प्रशोधन गरी चीन पठाउने गरिएको कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 1 खर्ब बढ़ीको वित्तीय अपराध शीर्षकमा नागरिक दैनिकमा खबर छ। नेपालमा अधिकांश भ्रष्टाचार मुद्दा सरकारी कामकाजसँग सम्बन्धित हुने गरेका थिए छन्, तर पछिल्लो पटक सत्ता शक्तिको दुरूपयोग गरेर निजी क्षेत्रका व्यक्ति व्यापारी खरानाले पनि अरबौं रूपियाँ वित्तीय अपराध गरेको उजागर भएको छ। नेपालको वित्तीय क्षेत्रलाई तरंगित बनाएको बहुचर्चित सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ, धितोपत्र बजार, चलखेल, बीमा कम्पनीहरूको कोष दुरूपयोग र संगठित आर्थिक अपराध सम्बन्धी मुद्दामा व्यवसायी, ब्रोकर, बीमा तथा पुनर्बीमा कम्पनीका उच्च अधिकारी र पूर्व नियामक प्रमुखहरू तानिएका छन्। विशेष सरकारी वकिलको कार्यालयले वित्तीय अपराधमा संलग्न भएको आरोपमा 39 व्यक्ति तथा संस्था विरूद्ध करिब 1 खर्ब 15 अर्ब रूपियाँ भन्दा बढ़ी रकम बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, नेपालको ठूलो व्यवसायिक घराना शंकर ग्रुप सहित व्यक्ति तथा संस्था गरी 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। भट्टमाथि राजनीतिक बहुस र सत्ताको दुरूपयोग गरी वित्तीय अपराध गरेको आरोप लाग्दै आएको थियो। भट्ट र ठूला व्यापारी खराना जोड़िएको नेपालको वित्तीय क्षेत्रलाई तरंगित बनाएको यो मुद्दा अब अदालतमा प्रवेश गरेको छ। विशेष अदालतमा बिहिबार अबेर दायर यो मुद्दाको अभियोग पत्र शुक्रबार मात्र सार्वजनिक भएको छ। अभियोग पत्रमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, शंकर ग्रुपका सुलभ अग्रवाल, साहिल अग्रवाल, भ्रिकुटी, स्टक ब्रोकिङ, हिमालयन रिइन्सुरेन्स, हिमालय लाइफ इन्सुरेन्स, नेपाल रिइन्सुरेन्स र अन्य वित्तीय संस्थासँग सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ। अभियोग पत्रमा बीमा कम्पनीहरूको कोष दुरूपयोग, शेयर बजारमा कृत्रिम चल खेल, निषेधित कारोबार र डिभेन्चर कारोबार मार्फत रकमको स्रोत लुकाउने तथा गैर कानूनी रूपमा आर्जित सम्पत्तिलाई वैध देखाउने उद्देश्यले जटिल वित्तीय संरचना प्रयोग गरिएको निष्कर्ष सहित मुद्दा दायर गरिएको हो। अभियोग पत्र अनुसार सबैभन्दा ठूलो बिगो मागदाबी भट्ट विरूद्ध गरिएको छ। भट्टसँग 26 अर्ब 63 करोड़ 27 लाख रूपियाँ बिगो मागदाबी गरिएको छ। उनीमाथि नेपाली इन्सुरेन्स, हिमालयन रि इन्सुरेन्स, हिमालयन क्यापिटल सर्भिसेज तथा अन्य संस्थाको रकम दुरूपयोग गरी धितोपत्र बजारमा चलखेल गरेको, डिभेन्चर कारोबार मार्फत रकम शुद्धिकरण गरेको तथा गैर कानूनी स्रोतबाट प्राप्त रकमलाई वैध देखाएको आरोप छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बिहिबार प्रतिनिधि सभाको रोस्टमबाटै सातवटा करका दर हेरफेर गरेको स्वीकार गरे, तर उनले बजेट विनियोग विधेयकमाथि छलफलका क्रममा प्रश्नकर्ता सांसदलाई पुराना काण्डहरू सार्वजनिक गर्ने चेतावनी पनि दिए। वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै भनेका थिए, तपाईँका काण्डका बारेमा पनि हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन्। अर्थमन्त्री बनेपछि उनी पटक पटक धम्की र अहंकारपूर्ण अभिव्यक्ति दिँदै आइरहेका छन्। विगत 35 वर्षदेखिको मुलुकको असफलता भत्काउने नयाँ पुस्ता भन्ने ब्रान्ड बोकेर आएका वाग्लेलाई विज्ञ अर्थमन्त्रीका रूपमा हेरिएको छ, तर उनको पछिल्लो अभिव्यक्ति र कार्यशैलीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ। आम नागरिकहरूले अर्थतन्त्र सुधार, सुशासन र पारदर्शिताको अपेक्षा राखेका अर्थमन्त्रीले नै अहिले सबैभन्दा बढी विवादित बन्दा प्रश्नहरूले घेरिएका छन्। आफूलाई अर्थतन्त्रका विज्ञ, सुधारक, नैतिकवान, सुशासनवादी, पुरानो राजनैतिक भन्दा फरक भन्ने दावी गर्ने वाग्लेको पछिल्लो कार्यशैलीमा दम्ब र अहंकार देखिन थालेको छ। वाग्लेले प्रतिनिधि सभामा पेश गरेको बजेटमा करका दर हेरफेर गर्नेदेखि अर्थ विधेयक आउनु पूर्ण व्यापारीलाई आउनु पूर्व व्यापारीलाई सूचना चुहाएर बजेटको दुई दिन अघि नै सयौं गाड़ी भित्राउन सहयोग गरेको र अरबौं राजस्व घाटा गराएको आरोप लागेको छ। प्री बजेटको छलफलमा उनले सांसदहरूले दिएका सुझावहरू युक्त टिप्पणीका सम्बन्धमा तपाईहरूले भने जस्तै बजेट तथा कार्यक्रम ल्याउन त 5 वर्ष पर्खनै पर्ला भनेर विपक्षी सांसदहरूलाई ओठे जवाफ दिएका थिए। आफू जस्तै चुनाव जितेर आएका सांसदहरूलाई अर्को चुनाव बहुमत सहित जितेर आऊ अनि सुधार गर भन्ने उनको तर्क वैचारिक र बौद्धिक नभएर अहंकारपूर्ण अभिव्यक्ति भएको टिप्पणी सांसदहरूले गरेका छन्। अर्थमन्त्री जीमा खूब अहंकार देखियो। एमालेकी सांसद पद्मा अर्यालले भनिन्, संसदमा सबै चुनाव जितेरै आउनु भएको हो, अर्थमन्त्रीजीले प्रारम्भमै सांसदहरूका सुझावहरूलाई व्यवस्था गर्नुभयो, तपाईहरूले भने जस्तै कार्यक्रम राख्न 5 वर्ष पर्खनुहोस् भन्नु उहाँको अहंकार थियो। आगामी आर्थिक वर्षको बजेट पेश भएपछि उनले करका दर हेरफेर गरेको विषय अहिले सदनमा मूल विषय बनेको छ। विज्ञ अर्थमन्त्रीको बोलीमा धम्की र अहंकार आजको मध्याह दैनिकमा खबर छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा हुन लागेको प्रथम महाधिवेशनको तयारी तीव्र पारिएको छ। असार 7-9 गतिसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय रासोपाले गरिसकेकै
1: भने जस्तै कार्यक्रम राख्न 5 वर्ष पर्खनुहोस् भन्नु उहाँको अहंकार थियो। आगामी आर्थिक वर्षको बजेट पेश भएपछि उनले करका दर हेरफेर गरेको विषय अहिले सदनमा मूल विषय बनेको छ।

0: जागरूकता उत्साह साथ तयारीमा जुटेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन गरिरहेको रासुपाले महाधिवेशन सम्पन्न गर्न मूल समिति र 18 वटा उपसमिति बनाएको छ। महाधिवेशन उद्घाटन र बन्द सत्र कहाँ गर्ने भन्ने टुंगो भने लागिसकेको छैन। उद्घाटन र बन्द सत्र स्थल छनौट गर्ने काम भइरहेको केन्द्रीय सदस्य तथा आवास तथा भोजन व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले जानकारी दिनुभयो। मूल आयोजक समिति अन्तर्गत 18 वटा उपसमिति बनेका छन्। पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन पनि जारी रहेको छ। नेता कार्यकर्ता उत्साह साथ व्यवस्थापन तयारीमा लागेको जनाइएको छ भने महाधिवेशन स्थलको टुंगो लाग्न बाँकी रहेको पनि जनाइएको छ। 32 देशमा पार्टी संगठन विस्तारदेखि नेतृत्व चयनसँगै नीति र कार्यदिशा तय गर्ने रासोपाको उद्देश्य छ।
1: पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन्। केही बेर विवादको अवस्था बनेपछि पनि भारतीय सुरक्षाकर्मीहरू फर्किएका हुन्। बिहान करिब 7 बजे सुस्ता गाउँपालिका वडा नम्बर 5 स्थित थारू टोल नजिक हतियार सहित 5 जना भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको स्थानीयहरूले बताएका छन्। खेतमा काम गरिरहेका स्थानीयले उनीहरूलाई आफ्नै भूमिमा फर्किन आग्रह गरेका थिए। त्यस क्रममा केही बेर भनाभन समेत भएको थियो। सुस्ता गाउँपालिका वडा नम्बर 5 का वडा सदस्य आदम हुसेनका अनुसार एसएसबी नेपाल स्थित सशस्त्र प्रहरीको क्याम्प भन्दा पूर्वतर्फ प्रवेश गरेको थियो। स्थानीयले विरोध जनाएपछि उनीहरू फर्किएका हुन्। सीमा क्षेत्रमा रहेको खोला तरेर भारतीय सुरक्षाकर्मीहरू नेपाल भूमितर्फ आएको भन्दै सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले आपत्ति जनाए। जानकारी बेगर अनधिकृत रूपमा नेपाल छिरेपछि विरोध त हुने नै भयो। केही बेर विवादपछि दुवै देशका सुरक्षाकर्मीहरूको पहलमा अवस्था सामान्य बनाइयो, उनले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले भने घटनालाई नियमित गल्तीका रूपमा उत्पन्न परिस्थिति भन्दै भिन्न ढंगले व्याख्या गरेको छ। पश्चिम नवलप्रासीका प्रमुख जिल्लाधिकारी दीपक राज घिमिरेले सीमा नजिक पानी जमेको क्षेत्र पार गर्ने क्रममा नेपालतर्फ आएका भारतीय टोलीले बताएको जनाएका छन्। गस्तीमा आउने क्रममा पानी जमेको ठाउँ छिचोल्ने क्रममा नेपालतर्फ आएको बुझियो। नेपाली सुरक्षाकर्मी तत्काल पुगेका स्थितिलाई सामान्य बनाए। उनले भने सुस्ता क्षेत्रमा केही साता यता तनाव बढ़ेको छ। सुस्तामा फेरि पनि तनाव, एसएसबी विरूद्ध प्रतिकार शीर्षकमा मध्याह दैनिकमा खबर छ।
0: परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको 4 दिवसीय भ्रमणमा आइतबार बेजिङतर्फ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ़ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेगाबेग्लै भेटवार्ता गर्नुहुनेछ।
1: आजको कान्तिपुर दैनिकमा डंकी रूट हुँदै अमेरिका छिर्न 125 करोड़ खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा ठूलो समाचार धेरै स्पेस दिएर समाचार छापेको छ। 21 मक्सिर 2080 रूकुम पश्चिमको मुसिकोट एकका राजेन्द्र खड्काको मोबाइलमा बजेको घण्टीले एउटा फरक खबर ल्यायो। अमेरिका जाने बेला भयो, तुरन्त काठमाडौँ आउनु। फार्मेसी पढ़ेर रूकुमको सदरमुकाम मुसीकोटको सल्ले बजारमा सानो औषधि पसल खोलेका उनी यो सबै यात्रा टुंग्याएर अमेरिका जाने सपना बोकेर भोलिपल्ट बिहानै उनी झोली कुम्लो बोकेर आफन्त अनि कुलदेवतालाई ढोगेर घरबाट निस्किए। खबरमा यो पनि भनिएको थियो, हप्ता 10 दिनमा फ्लाइट मेक्सिको हुँदै अमेरिका पुगिन्छ। राजेन्द्रले यसका लागि रूकुमकै एकजनालाई केही समय अघि पासपोर्ट बुझाएका थिए, त्यसैको खबर सुखद खबर थियो उनका जानकारीका लागि। काठमाडौँ पुगेको तेस्रो दिनको बेलुका दलालले उनलाई दुवै लैजाने भनेर होटलमा पुर्याएर राखे। चौथो दिन बिहानै उनी दलालले भने अनुसार अन्य 4 जनासँग काठमाडौँबाट झापा हुँदै बसमा भारतको बागडोगरा पुगे। त्यहाँबाट जहाजमा मुम्बई पुगे। त्यहाँ अमेरिका जान हिँडेका उनी जस्तै 80-85 जना नेपाली भेटिए। मुम्बईमा उनीहरूलाई 4 दिन राखियो। दलालले दुवै लैजाने भनेको थियो, तर के कुरा नमिलेर हो फेरि काठमाडौँ फर्काइदिए। त्यसको केही दिनपछि दलालले भने अनुसार राजेन्द्र काठमाडौँबाट सिधै

0: यूएईको दुबई पुगे। यसपछि शुरू भयो दलालको पैसा माग्ने क्रम। शुरूमा 5 लाख मागियो, उनले घरमा खबर गरेर दलालले भने अनुसार गरे, तर दुबईबाट अगाडि बढ्ने कुनै सुरसार मिलेको थिएन। त्यहाँ पुगेको 1 महिनापछि दलालले अब चाँडै अगाडि बढ्ने हो भन्दै एकैचोटि 40 लाख रूपियाँ माग गरे। शुरूमा त उनी आत्तिए, तर अमेरिका जान हिँडेका राजेन्द्रले घरमा हाहार गुहार गरेर भने जति रकम बुझाए, त्यति हुँदा पनि उनको दुबईबाट यात्रा अगाडि बढेन। पर्खाईको समय बित्दै गयो। दुई महिना बितेपछि पो उनले थाहा पाए उनी सहितका साथीहरू भिसाको अवधि सकिएकाले अध्यागमनको कालो सूचीमा परेका रहेछन्। त्यसपछि उनीहरू दलालकै सल्लाहमा भारतको मुम्बई फर्किए। उस्तै आश्वासनका बीच उनले त्यहाँ 4 साता गुजारे। राजेन्द्रले त्यो क्षण सम्झिँदै भने, दलालले मिलाउँदैछु जहाजबाट जाने भएका कारण यस्तो भएको हो भन्यो, हामीले पत्यायौं। एक दिन दलालले भने, अब यतैबाट उज्बेकिस्तान जाने हो। उनी सहितका 4 जनालाई एयरपोर्ट लगियो। राजेन्द्र सहित 2 जनालाई उज्बेकिस्तानको सट्टा फेरि दिल्लीतर्फ उडाइयो। त्यहाँ एक दिन बसेर उनी एक्लै उज्बेकिस्तान पुगे। दलालले भनेका थिए, एयरपोर्टबाट ननिस्कनु, हामी क्युबाका लागि टिकट मिलाउँछौ। तर उनी एयरपोर्ट उत्रेको धेरै बेरसम्म पनि भनेको दलाल सम्पर्कमा आएन। केही समय बितिएपछि उनी दलालकै निर्देशन अनुसार एयरपोर्टबाट निस्के। त्यसपछिका 2 महिना उनले फेरि अनिश्चित पर्खाईमा बिताए। फेरि उस्तै कथा भयो जस्तो दुबईमा भएको थियो। भिजाको म्याद सकियो, कालो सूचीमा परे अनि मुम्बई फिर्ता भए। फेरि उनले पट्यार लाग्दो 1 महिना मुम्बईमा बिताए भने, घुमघाम फिराई गरी दिल्ली त घरी मुम्बई गर्दा मलाई दिक्क लागेको थियो। त्यहाँबाट हामीलाई अफ्रिकाको युगान्डा पुर्याइयो। 4 दिन राखेर प्रजातान्त्रिक गणतन्त्र कोङ्गो किन्सामा पुर्याइयो भनेर आजको कान्तिपुर दैनिकमा, डंकी रूट हुँदै अमेरिका छिर्न 1.25 करोड खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा खबर छापिएको छ।
1: रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपाल सरकारले कार्यान्वयनको निर्णय गरिसकै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। उल्लेखित सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। महानगरभित्र रहेका सरकारी सार्वजनिक ऐलानी पर्ती डहर गुठी जग्गामा भएको अतिक्रमण हिनामिना र गैर कानूनी उपभोगको सम्बन्धमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न 2049 पुस 26 गते उक्त आयोगको गठन गरिएको थियो। आयोगले 2052 सालमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 2 दशकभन्दा बढ़ी समय बितिसक्दा पनि तत्कालीन राजाको शासनकालमा गठित आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा अहिलेसम्म कुनै पनि सरकारले चासो देखाएको थिएन। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै सो फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। उक्त आयोगले 3 वर्ष लगाएर सरकारलाई दिएको प्रतिवेदनले काठमाडौँ महानगर क्षेत्रभित्र मात्र 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको देखाउँदै सो जग्गा रोक्का राखी सरकारको नाममा फिर्ता ल्याउन र संलग्न व्यक्तिहरूलाई कार्यवाही गर्न सुझाव दिएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पितृपुष्टका खबर। बीपी राजमार्ग अन्तर्गत